گانته کی موکیا خبرین استانام اسفتان تر راشترا ماندال کی سدسیا دیشون کی اوجوگیک نیتی پریشات کی باراوین بیتھاک آیوجیت کی گئی تاجکستان اور ایران کے بیچ ویاپار کاروبار میں لگ بھگ 9 ملین ڈالر کی وریدھی ہوئی ہے خوجاند اور یوروپین بینک فور ریکنسٹرکشن اینڈ ڈیولپمنٹ کے بیچ ایک سمجھ ہوتا گیاپا پر ہستاکشار کی گئے یہ اور دوسری خبریں ہمارے اس گھنٹے میں انتیس مئی کو استانہ قزاقستان کی راجدھانی میں سی آئی ایس کے سدسیا دیشوں کے اودیوگک نیتی پریشد کی بارہویں بیٹھک آیوجت کی گئی یہ جانکاری منسٹر آف انڈسٹری اینڈ نیو ٹیکنالوجیز آف دا ریپبلک آف تاجکستان نے دی ہے بیٹھک میں تاجکستان کے پرتنی مندال کا نیتری تاجکستان کے اودیوگ ایون نئی پروجوگکی منترالے کے پرتھم اپ منتری ایسوجو قربان زودہ نے کیا بیٹھک میں پریشد کی سدسیا دیشوں کے پرتنیدھیوں سی آئی ایس کے کاریہکاری समिति के प्रतिनिधियों तथा से भागी देशों के वैज्ञानिक और शैक्षणिक संस्थानों के प्रतिनिधियों ने भाग लिया अपने संबोधन में ताजिकिस्तान के प्रतिनिधिमंडल प्रमुख ने सीआईए सदस्य देशों के औद्योगिक नीति परिषद में ताजिकिस्तान के अध्यक्षता के दौरान प्राप्त परिणामों की जानकारी प्रस्तुत की इसके बाद परिषद की अध्यक्षता कजाकिस्तान को सौंप दी गई बैठक के एजेंडे में औद्योगिक क्षेत्र के विभिन्न क्षेत्रों में सहयोग के विकास से संबंधित व्यापक विषयों पर चर्चा की गई सीआईए सदस्य देशों के बीच भारी मशीन निर्माण उद्योग के विकास में सहयोग संबंधी समझौते के कार्यान्वयन के उद्देश्य से जिसे 5 जून 2025 को ताजिकिस्तान द्वारा अपनी अध्यक्षता अवधि के दौरान प्रस्तावित किया गया था बैठक में इसके क्रियान्वयन हेतु तैयार कार्य योजना के मसौदा पर विचार किया गया और उसे स्वीकृति प्रदान की गई इसके अतिरिक्त ताजिकिस्तान की पहल पर बैठक के एजेंडे में सीआईए सदस्य देशों के बीच खाद्य उद्योग के क्षेत्र में सहयोग संबंधी समझौते का मसौदा भी प्रस्तुत किया गया इस दस्तावेज के अंतर्गत खाद्य एवं प्रसंस्करण उद्योग के लिए उपकरणों के विकास और उपयोग व्यावहारिक अनुसंधान तथा तकनीकी समाधानों को बढ़ावा देने के उद्देश्य से वैज्ञानिक एवं शैक्षणिक केंद्रों का नेटवर्क स्थापित करने खाद्य उद्योग के उत्पादन प्रक्रियाओं के डिजिटलीकरण और रोबोटीकरण के अनुभवों के आदान प्रदान तथा विशेष उत्पादों के उत्पादन में नवाचार को प्रोत्साहित करने जैसे क्षेत्रों में सहयोग का प्रावधान किया गया ताजिकिस्तान और ईरान के बीच मैत्रीपूर्ण आर्थिक और सामाजिक सहयोग हाल के वर्षों में लगातार विकास की ओर अग्रसर है विशेष रूप से वर्ष 2026 के पहले तीन महीनों में दोनों देशों के बीच विदेशी व्यापार का कुल कारोबार 1019.6 मिलियन डॉलर तक पहुंच गया जो वर्ष 2025 की इसी अवधि के तुलना में 8.9 मिलियन डॉलर या 8% अधिक है ये जानकारी ताजिकिस्तान और ईरान के बीच व्यापार आर्थिक वैज्ञानिक तकनीकी और सांस्कृतिक सहयोग पर आयोजित 18वीं संयुक्त आयोग की बैठक में दी गई जो दो से अध्यक्षों ताजिकिस्तान के ऊर्जा और जल संसाधन मंत्री दलेर जुमा तथा ईरान के ऊर्जा मंत्री अब्बास अलियाबादी की अध्यक्षता में दुशांबे में आयोजित हुई बैठक में दोनों पक्षों ने अर्थव्यवस्था और व्यापार ऊर्जा जल संसाधन उद्योग परिवहन निवेश विज्ञान और प्रौद्योगिकी सहित अन्य महत्वपूर्ण क्षेत्रों में द्विपक्षीय सहयोग के विकास से संबंधित प्रमुख मुद्दों पर चर्चा की ताजिकिस्तान के ऊर्जा और जल संसाधन मंत्री ने कहा है कि दोनों देशों के उच्च नेतृत्व की मजबूत इच्छा शक्ति और प्रयासों के परिणाम स्वरूप ताजिकिस्तान और ईरान के मैत्रीपूर्ण एवं भाईचारे वाले संबंध आज गुणात्मक रूप से नए स्तर पर पहुँच चुके हैं उन्होंने ये भी जोर दिया कि इस बैठक के परिणाम दोनों देशों के बीच सहयोग को और मजबूत करने नई संयुक्त परियोजनाओं के लिए अनुकूल परिस्थितियां बनाने तथा भविष्य में नए सहयोग क्षेत्रों को निर्धारित करने में सहायक होंगे बैठक के अंत में दोनों से अध्यक्षों ने ताजिकिस्तान गणराज्य और ईरान इस्लामी गणराज्य के बीच आर्थिक व्यापारिक और वैज्ञानिक तकनीकी सहयोग पर 18वीं संयुक्त आयोग के प्रोटोकॉल पर हस्ताक्षर किए
سوخت اور یوروپین بینک فور ریکنسٹرکشن اینڈ ڈیولپمنٹس کے بیچ گرین سٹی کاریاکرام کے کاریاں کے تحت ایک سمجھ ہوتا گیاپن پر ہستاکشار کی گئی. بیٹھک میں دونوں پکشوں نے سہیوگ کے وستار ساماجک آرتھک شیتر کے مہتوپورن پریوجناؤں کے کاریاں میں اے بی آر جی کے یوگدان تتھا نئی سہیوگی یوجناؤں کے کاریاں سے جڑے مدعوں پر چرچا کی. وارتہ کے دوران بتایا گیا کہ اے بی آر ڈی کے ساتھ 20 ورشوں سے ادھک سمے کے سہیوگ نے کئی مہتوپورن اوسنرچناتمک اور ساماجی پریوجناؤں کے کاریاں میں الیکھنی پرینام دیے ہیں. یہ بھی کہا گیا کہ تاجکستان سرکار اور رش کے نیتا ممحیم ایمو علی راموں کے رچناتمک نیتی کے تحت سوکھ کھیتر میں نواسیوں کے جیون ستر پر سدھار آرتھک اور ساماجک کھیتروں کے وکاس تتھا مہتوپورن کاریاکرموں کے کاریاں کے لیے پربھاوی قدم اٹھائے جا رہے ہیں. اس پرکریا میں گھریلو اور ودیشی نویش تتھا انتراشٹری وتی سنستھانوں وشیش کر اے بی آر ڈی کے بھومیکا اتیانت مہتوپورن ہے. بتایا گیا کہ اے بی آر ڈی کے وت پوشن سے جل ایون ارجا کرشی تتھا انیا مہتوپورن کھیتروں میں کئی پراتھمکتا والی پریوجنائیں لاگو کی گئی ہے اور پارسپرک روپ سے لبھکاری سہیوگ جاری ہے. کھیتری پرشاسن پرمکھ نے کہا ہے کہ سرکار کے سمرتھان سے خجان بوستون گلستون اور باباجوں غفورو ضلع میں سوچھا پیجل آپورتی میں سدھار تتھا سیوریج لائنوں میں پورن نرمان جیسی مہتوپورن پریوجنائیں لاگو کی جا رہی ہے. ان پریوجناؤں کے لیے اے بی آر ڈی کا نویش اتین مہتوپورن مانا گیا ہے. اس کے علاوہ پن پن اسٹیشنوں کے نرمان ساماجی سنستھانوں اور ادیموں میں سور پینلوں کے اپیوگ تتھا وبھن کھیتروں میں نئی پریوجناؤں کے کاریاں کو کھیتری وکاس کے لیے مہتوپورن بتایا گیا. سمجھ ہوتا گیا پمپر سوکھ کھیتر کے ادیاش اور اے بی آر ڈی کے ادیاش نے ہستاکشر کیے. ہاتھ میں کھیتری پرمکھ نے اے بی آر ڈی کے پرتنیدھی مارک بومان کو جون میں آیوجت ہونے والے انتراشٹریہ ویاپار میلے سوکھ 2026 میں بھاگ لینے کے لیے آمنترت کیا. سنیوک راج امریکہ میں تاجکستان کے راجدوت ذوقی زودہ نے ورلڈ ٹریڈ سینٹر یوتاف پردیش کے ادیاش جوناتھن فرائڈمین کے ساتھ ملاقات کی. یہ جانکاری سنیوک راج امریکہ میں تاجکستان کے دوتاوس نے دی ہے. ملاقات میں یوتا راجا کے ویاپار پرندیماندال اور اجاموں کے اپریل 19-30-2026 کو تاجکستان کی یترا کے پریناموں پر چرچا کی گئی. دونوں پکشوں نے تاجکستان میں آرتھک نویش ساماجک اور کھیتروں میں تو سنیوک پریوجناؤں کے کاریاں پر وچار ومرش کیا. تاجکستان سرکار دیش کے آرتھ ویوستھا میں نویش آکرشت کرنے کے ادیشیا سے انتراشٹری وتی سنگٹھنوں کے ساتھ سہیوگ کو اور مضبوط کر رہی ہے. یہ جانکاری نیشنل بینک آف تاجکستان نے دی ہے. اس سندرب میں فردوس طالب زودہ نیشنل بینک آف تاجکستان کے ادھیاش نے انتراشٹری وتی کمپنیوں جی پی مورگن لومی اسٹائلس اینڈ کمپنی مورگن اسٹینلی انویسٹمنٹس مینجمنٹس اور گلوبل ایوالیوشن کے پرتنیدھی مندال کے ساتھ ملاقات کی. ملاقات میں ویشوک اور کھیتری آرتھک استھتی تاجکستان کے آرتھ ویوستھا کے وکاس کی سمبھاونائیں وتی اور بینکنگ کھیتر میں سدھار تتھا نویش آکرشت کرنے کے سمبھاوناؤں پر چرچا کی گئی. دونوں پکشوں نے بینکنگ کھیتر میں انتراشٹری مانکوں کے کاریاں اور ڈیجیٹل وتی سیواؤں کے وکاس پر بھی وشیش دھیان دیا. فردوس طالب زودہ نے بتایا کہ حال کے ورشوں میں دیش میں بھگتان کارڈون الیکٹرون والٹس اور غیر نقد لین دین کی ماترا میں الیکھنی وردھی ہوئی ہے جس سے آرتھ ویوستھا کے ڈیجیٹلی کران کی پرکریا تیز ہوئی ہے. یہ بھی کہا گیا کہ ودیشی نویشکوں کے لیے وتی اور بینکنگ کھیتر میں انوکول پریوجنائیں پرستھتیاں بنائی گئی ہے اور اس دشا میں ہریت وت پوشن
डिजिटल ऐप संरचना का विकास तथा छोटे और मध्यम उद्यमों का समर्थन प्राथमिक दिशाएं हैं। बैठक के अंत में दोनों पक्षों ने वित्त, निवेश और बैंकिंग प्रणाली में सहयोग के नए अवसरों की खोज तथा संवाद जारी रखने में रुचि व्यक्त की। ये बैठक तजिकिस्तान गणराज्य के राष्ट्रपति मामाखीम मलिरामों के निर्देशों के कार्यान्वयन के तहत नेशनल बैंक ऑफ तजिकिस्तान और अंतर्राष्ट्रीय वित्त संस्थानों विश्लेषकर जीपी मोर्गन के साथ सहयोग के माध्यम से देश की अर्थव्यवस्था में निवेश आकर्षित करने के उद्देश्य से आयोजित की गई। तजिकिस्तान के राज्य स्वतंत्रता के 35वीं वर्षगांठ और अंतर्राष्ट्रीय बाल दिवस के उपलक्ष्य में बच्चों में निवेश, राज्य के सतत विकास और बाल अधिकारों की सुरक्षा की आधारशिला शीर्षक से एक सम्मेलन आयोजित किया गया। इस बारे में जानकारी मिनिस्टर ऑफ एजुकेशन एंड साइंस ऑफ रिपब्लिक ऑफ तजिकिस्तान के प्रेस केंद्र ने दी है। सम्मेलन के दौरान दिलराबो मंसूरी, उप प्रधानमंत्री ने कहा कि बच्चों पर ध्यान देना, उनकी सुरक्षा और उन पर निवेश करना राज्य और सरकार की सामाजिक नीति के प्रमुख दिशाओं में से एक है, जो समाज के सतत विकास और मानव पूंजी के सुदृढ़ीकरण की मूल बहुल आधारशिला है। उन्होंने कहा है कि वैश्वीकरण और डिजिटल तकनीकों के तीव्र विकास के दौर में वही देश सफल होते हैं जो मानव विकास, विशेषकर बच्चों के विकास को प्राथमिकता देते है। इस संदर्भ में तजिकिस्तान की सामाजिक नीति राष्ट्रीय नेता मामाखीम मलिरामों के में बच्चों के विकास और उनके लिए अनुकूल वातावरण बनाने पर केंद्रित है। रहीम सईद जोदा शिक्षा और विज्ञान मंत्री ने कहा कि बच्चों पर निवेश वास्तव में उनके ज्ञान, शिक्षा, स्वास्थ्य, संस्कृति और सुरक्षा में निवेश है। प्यारे सुनने वालों, ये थी समय के ताज़ा खबरें जो हमने आपको प्रस्ताव किया। हमारे दूसरे प्रसारण जारी रहा है, हमारे रेडियो के साथ रहे।

0: प्रिय श्रोताओं आप सभी को नमस्कार। आज के कार्यक्रम में हम रश के नायकों के समान और ऐतिहासिक समृद्धि के पूर्ण जागरण में रश के नेता की भूमिका विषय पर चर्चा करेंगे। हमारे साथ रहे ताजिकों के आधुनिक राज्य व्यवस्था के इतिहास में ऐसे महान व्यक्तियों का उदय हुआ है जिन्होंने अपनी जन्म जात बुद्धिमत्ता दृढ़ इच्छा शक्ति मातृभूमि के प्रति सच्चे प्रेम और राष्ट्र के प्रति अतुट निष्ठा के बल पर जनता के भाग्य की दिशा बल दी है। ऐसे ऐतिहासिक महापुरुषों में ताजिकिस्तान गणराज्य के राष्ट्रपति और राष्ट्र के नेता ममहिम इमाली रामों का नाम स्वर्णिम और उभार अक्षरों में अंकित। ये विशेष व्यक्तित्व केवल राष्ट्रीय शांति और एकता के संस्थापक तथा ताजिक राज्य व्यवस्था के पूर्ण जागरूकता के रूप में ही नहीं है बल्कि एक अनुभवी राजनेता, दूरदर्शी नेता, राष्ट्र निर्माता, देशभक्त तथा राष्ट्रीय इतिहास और संस्कृति के समानकर्ता के रूप में भी विश्व स्तर पर मान्यता प्राप्त कर चुके हैं। राष्ट्र निर्माण और राज्य निर्माण के क्षेत्र में अपने समाज ऐतिहासिक एवं अविस्मरणीय योगदानों के साथ साथ राष्ट्र के नेता ममहिम अली रहमों की वो पहल जिसके अंतर्गत राष्ट्र के नायकों नुसरतुल्ला मखसूम, शिरीन शोशो तैमूर तथा राष्ट्र के इतिहास की प्रतिष्ठित संस्कृति विभूति निसूर मोहम्मद की समाधियों की पवित्र मिति को मातृभूमि में वापस लाया गया वास्तव में एक महत्वपूर्ण और ऐतिहासिक घटना के रूप में मूल्यांकित की जाती है। ये देशभक्तिपूर्ण और मानवीय पहल ताजिकिस्तान गणराज्य के राज्य स्वतंत्रता के 20वीं वर्षगांठ के पावन और गौरवशाली राष्ट्रीय उत्सव की पूर्व संध्या पर साकार हुई। ये कदम ऐतिहासिक न्याय के पुनर्स्थापन तथा राष्ट्र के निष्ठावान सपूतों के सम्मान के प्रतीक के रूप में देश के आधुनिक इतिहास के पन्नों में स्वर्णिम अक्षरों में अंकित रहेगा। इसी कारण हमने इस महत्वपूर्ण पहल के महत्व पर ताजिकिस्तान के राष्ट्रीय पुस्तकालय के उपनिदेशक मोहम्मद इकबोल अतुजोदा से बातचीत की। उन्होंने कहा है कि इस प्रकार की पहलें केवल आध्यात्मिक और नैतिक मूल्य ही नहीं रखती बल्कि राज्य व्यवस्था की नींव को मजबूत करने, राष्ट्रीय आत्म चेतना को विकसित करने तथा इतिहास के प्रति सम्मान को बढ़ावा देने में भी अत्यंत महत्वपूर्ण भूमिका निभाती है। उन्होंने ये भी कहा कि जो राष्ट्र अपने महान पुत्रों और नायकों का सम्मान करता है वो एक स्थिर, समृद्ध और उज्ज्वल भविष्य का निर्माण करने में सक्षम होता है।
1: مسئله به وطن باز آوردنی یا اینکه به وطن برگردانیدنی مشت خاک قهرمانان شهید ملت تاجیک که در
0: شهید تاجیک راشتر نایکون کی میتی کو جنہیں اپنی ماتری بومی سے باہر دکھا دے روپ سے ہتیا کر دی گئی تھی واپس وطن لانا یا ان کے اوشیشوں کو سودیش لوٹانا تاجیک راش کے لیے ایک اتیانت ایتہاسک اور اتیانت مولیوان گھٹنا ہے۔ ویگیانک विश्लेषण के दृष्टिकोण से मेरे व्यक्तिगत विचार और विश्लेषण के अनुसार इस मुद्दे की चार विशेषताएं हैं। पहली ये राष्ट्रीय पहचान से जुड़ी है, दूसरी राजनीतिक और भूराजनीतिक महत्व रखती है, तीसरी ऐतिहासिक न्याय से संबंधित है और चौथी ये अंतर्राष्ट्रीय समुदाय और समूची मानवता के लिए एक स्पष्ट संदेश है। यदि हम पहले पहलू अर्थात पहचान निर्माण की बात करें तो हमारे देश के महामहिम राष्ट्रपति ने इस पहल के माध्यम से युवाओं को एक महत्वपूर्ण संदेश दिया है। उनका संदेश ये था कि जहां कहीं भी ताजिकों की मिट्टी और उनके अवशेष है, ताजिक राष्ट्र उन्हें अपना मानता है और उनकी जिम्मेदारी उठाता है। दूसरा, जिसने भी ताजिक राष्ट्र की सेवा की है, चाहे वो किसी भी समय, स्थान, परिस्थिति या राजनीतिक दौर में रहा हो, उचित अवसर आने पर उसका सम्मान और मूल्यांकन शय किया जाएगा। अर्थात राष्ट्र की समृद्धि, राज्य की उन्नति, एक सभ्या समाज के निर्माण और राष्ट्रीय आदर्शों के प्राप्ति के लिए किया जा कोई भी प्रयास कभी अनदेखा नहीं किया जाएगा। ये संदेश केवल युवाओं के लिए नहीं बल्कि उन सभी संतानों के लिए है जो अपने देश की रक्षा और उसके आदर्शों की सुरक्षा के लिए दोगुना उत्साह से प्रयास कर रहे है। दूसरा महत्वपूर्ण पक्ष राजनीति के, آج ہم اسی سمائی میں ہے جب پچھلے 100 میں تاجک راشٹر تاجک ناگرکوں اور تاجک راشٹری نیتاؤں کے ساتھ ہوئی غلطیوں اور انیائی کے پناہ سمیکشا کی جانی چاہیے. ہمیں ان گھٹناؤں کو نئے دشتکوں سے دیکھنا ہوگا. سوتنترتا پراپت کرنے کے بعد تاجکستان گنرجیا نے یہ سدھ کیا ہے کہ اس کے پیچھے کیول اس کے کروڑوں ناگرک ہی نہیں بلکہ لاکھوں لوگوں کے آکانکشائیں اور سپنے بھی کھڑے ہیں. آج تاجکستان اس کلانک اور آروپ کو مٹانے میں سفل ہوا جو اس بھومی کے پتھروں پر لگایا گیا تھا اور ان ویکتیوں کو راشٹری نائکوں تتھا راشٹر سیوکوں کے روپ میں سامان دیکھ کر انہیں ان کی ماتری بھومی میں واپس لایا گیا ہے. محمد اقبال اتوزودہ کے انوسار سوتنتر تاجکستان کے لیے کیول مہان ویکتیوں کا جنم استھان ہی متوپورا نہیں ہے بلکہ اسے بھی ادھک متوپورا ان کے راشٹر اور رجا کے پرتی کیے گئے یوگدان ہے. کیونکہ اسے ہی راشٹر نشٹھا سپوتوں نے اتہاس کے وبھن کالوں میں تاجکوں کی پہچان سانسکرتی اور رجا ویوسا کی رکشا تتھا وکاس کے لیے امولیہ سیوائیں پردان کی ہے. آج اتہاس اور راشٹری ویکتیوں کے پرتی سما کو راشٹری ایکتا اور آتما چیتنا کے سدھیر کرنے والے متوپورا کارکوں میں سے ایک مانا جاتا ہے. ان کے وچار میں اس دشا میں راشٹر کے نیتا دوارا اٹھائے گئے قدم سماج کو ایکجٹ کرنے اور راشٹری مولیوں کے رکشا کرنے میں اتیان متوپورا بھومیکا نبھا.
1: از لحاظ گیو پلیتیکی دائر با مسئلہ شخصیت های ملی ما
0: بورجنیتی پری پریکشا میں ہماری راشٹر ویکتیوں اور ہمارے راشٹر کے مہان سیواکوں کے بارے میں جو کبھی مبارہنار اتہاس خراسان یا آج کے مدھیہ ایشیا کی دھرتی پر رہے اور کریارت ہے انیک بحثیں اور چرچائیں ہوتی رہی ہے. کچھ پروتیاں اور پریاس ان ویکتیوں کو کسی چھوٹے سمودائے جاتی سموہ یا وشیش کھیتر سے جوڑنے کی کوشش کرتے ہیں. ایسی پرستھتیوں میں رش کے نائکوں اور مہان سیوکوں کے سامان تتھا سماران کے سامبان میں رش کے نیتا دوارا اٹھائے گیا قدم ان سموہوں کے لیے ایک سپش اور مہتوپورا سندیش ہے جو جھوٹے ویکیاون اور کرترین پہچان نرمان کے مادھیم سے تاجک رش کو ٹکڑوں اور وبھاجن میں باندھنا چاہتے ہیں. یہ قدم درشتا ہے کہ سوتنتر تاجکستان کے لیے کسی ویکتی کا جنم استھان یا اس کی اتپتی اتنی متوپورا نہیں ہے جتنا کہ وہ اپنے راشٹر کے لیے کیا سیوا کرتا ہے. یدی ہم ان مہان ویکتیوں میں سے ایک جن کی مٹی ودیش سے تاجکستان میں لائی گئی جیسے نسور محمد کی جیون پر دشتی ڈالیں تو پائیں گے کہ ان کی پہچان اور جان استھان کو لے کر انیک چرچائیں کی جاتی ہے. کچھ لوگ انہیں کسی وشیش جاتی سموہ یا بھوگولک کھیتر سے جوڑنے کا پریاس کرتے ہیں لیکن ہمارے لیے تاجکوں کے لیے سب سے متوپورا یہ ہے کہ انہوں نے ہمارے راشٹری بھاشا تاجک بھاشا کی سیوا کی تاجکستان کی نئی شکشا ویوستھا کے وکاس میں یوگدان دیا تاجک بھاشا میں پاٹھیا پستکوں اور شیکشی کاریہکرموں کے نرمان میں بھومیکا نبھائی اور راشٹری پہچان کی رکشا کے لیے کاریا کیا. اس لیے جان استھان جاتی تا یا نواستھان چاہے جو بھی ہو یدی کسی ویکتی نے اپنے جیون اپنی سوچ اور اپنی کشمتا تاجک رش کی سیوا کے لیے سمرپت کی ہے تو وہ اسی رش کا حصہ ہے. وہ تاجک ہے کیونکہ اس نے اپنے وچار اپنی محنت اور اپنا آستھت راشٹر سنسکرتی اور تاجک ساہتیہ کی انتی کے لیے سمرپت کر دیا یہاں تک کہ اپنے وچاروں اور راشٹر تتھا ساہتیہ کے پرتی اپنے روح کے کارن اس نے بلیدان بھی دیا. اسی کارن آج ہم اسی مہان ویکتی کی آتما اور وراثت کے پرتی ایک نیتی ذمہ داری رکھیں اور ہمارے دیش کے سامانت راشٹرپتی نے اس ذمہ دار کو نبھانے کا پریاس کیا ہے. ان کے انسار رشکے نیتا ماما ہی مالی رحموں کی یہ پہل کیور ایک پرتیکات ماک خدم نہیں بلکہ مانو سماج کے لیے ایک متوپورن سندیش تتھا اتحاس اور عشری ملوں کے پرتی سمان کا اتکریش ادھارن ہے۔ ہمارے وطاکر نے زور دے کر کہا کہ اسے سمائے میں جب رش کے اتحاس اور عشری ویکتتووں کے سامبانت میں وکرتی اور متھیا کارن کے انیک پریاس کیے گئے تب رجا پرمکھ نے اتحاسک ستیا کی رکشا کرتے ہوئے رش کے مہان سپوتوں کے استھان اور مہتو کے پناہ استھاپت کرنے میں سفلتا پراپت کی ہے۔ وش سمودائے رش کے نیتا ماما ہیم علی رحموں کو ایک شانتی پری راج نیتا اور ویشوک مدوں کے پرگتیشیل پہل کرتا کے روپ میں جانتا ہے۔ انہوں نے اس بات پر زور دیا کہ یہ سمان اور منیتا لمبے اتحاسک وکاس کرم تتھا دیش کے پرمکھ کی گھریلو اور ودیش نیتی میں اپنائی گئی دریر ایوان سنتولت نیتی کا پرینام ہے۔ ہمارے ورتاکار نے کہا کہ رش کے نیتا ماما ہیم علی رحموں کے راجنیتک جیون کی شروعات سے لے کر آج تک راجنیتک آرتھک اور بہ راجنیتک پرشانوں کے پرتی ان کا دشتکون ادھرتا سہیوگ تتھا راشٹری اور کشیتری ہتوں کی گہری سماج پر آدھارت رہا ہے۔ ان کے انوسار اسی دوردرشی اور ویویک کپور نیتی نے تاجکستان کو انتراشٹری منچ پر ایک شانتی پری اور پہل کرنے والے رش کے روپ میں استھاپت کیا ہے۔
1: پریزیدنت محترم کشورمون با فراگیری تمام مسئله ها مناسبت نمودند، یعنی نسل جوان امروز ما
0: ہمارے دیش کے مہمہیم امالی رحمون نے سبھی پہلوؤں کو دھیان میں رکھتے ہوئے اس وشے پر سہمتی اور سمرتھن ویہ کیا، ارتھات آج کے یووا پھر ہی یہ سمجھتے ہیں کہ وہ لوگ جنہوں نے ہمارے راش اور سماج کے لیے سیوا کی ہے انہیں کبھی بھلایا نہیں جائے گا۔ اس پرکار دیش کے یووا پھر کہ اپنے وطن سے پریم کرنا